0: नहीं कहती कि आज पल्स जाने का इरादा है।
1: जी हाँ, पल्स जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
0: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
2: Do you know there are 170,000 new cases of cancer each year in Pakistan? Do you know that Imran Khan Cancer Appeal provides free cancer treatment to 75% of its patients? Do you know that the third specialist Shaukat Hanum Cancer Hospital is being built in Karachi? We need your support more than ever now. Please donate today by calling 01274 424 444 or donate online at ikca.org.uk.
3: You're listening to
4: Bradford Asian Radio on 1413 AM.
5: This is Bradford Asian Radio, 1413 AM and online.
6: कैसे हो तेरी हम्द बया ए मेरे खुदा, इंसान के है बस में कहाँ ए मेरे खुदा। गौहर बनाया आप में निस्यान आपको, हैरान हूँ क्यों ना अहले जहाँ ए मेरे खुदा। शहरक से भी करीब, तखयुल से दूर है, चश्मे बशर है क्यों ये नेहा ए मेरे खुदा। हर शह तेरे हुस्न का परतो लिए हुए, दरिया पहाड़ कौनो मका ए मेरे खुदा। हर चीज पर गुमान है तेरे वजूद का, फिर भी मिलाना तेरा निशान ए मेरे खुदा। तेरी अता का शुक्र करे कैसे इर्तजा, ये कह के चुप है मेरी जबां ए मेरे खुदा। कैसे हो तेरी हम्द बया ए मेरे खुदा, इंसान के है बस में कहाँ ए मेरे खुदा। गौहर बनाया आप में निस्यान आपको, हैरान हूँ क्यों ना अहले जहाँ ए मेरे खुदा। शहरक से भी करीब, तखयुल से दूर है, चश्मे बशर है क्यों ये नेहा ए मेरे खुदा। ए हर शय है तेरे हुस्न का परतो लिए हुए, दरिया पहाड़ कौनो मका ए मेरे खुदा। मौजूद सामीन कराम, हेलो एंड अस्सलाम अलैकुम। इस वक्त आप समात फरमा रहे हैं ब्रेडफोर्ड एशियन रेडियो की नशियात 1413 AM पे। यही नशियात पहुंचती हैं डैप के ज़रिए आप तक, और साथ ही साथ ये नशियात पहुंचती हैं इंटरनेट के ज़रिए। हमारा वेबसाइट का पता है www.bradfordasianradio.co.uk। सामीन कराम, हमेशा की तरह पुरुमीद और दुआगो कि आप जहाँ कहीं भी मौजूद हैं बखैरियत हैं, शादो आबाद हैं, और उम्मीद ये करते हैं कि आप ब्रेडफोर्ड एशियन रेडियो के साथ साथ हैं। और हसब मामूल, हसब वादा तो नहीं, क्योंकि आज तो एक और दिन है, एक नई सुबह है, तो आज भी आपसे हम मुखातिब हैं, यानी कि आपकी मेज़बान उस्मा अशफाक, प्रोग्राम इंतखाब के हमरा यहाँ पर मौजूद। और उम्मीद करते हैं कि आप वही जो हमने अभी कहा, और दुआ भी देते हैं हमेशा अपनी तरफ से आपको कि आप हमेशा खुश रहिए, शादो आबाद रहिए, और साथ ही साथ आपसे तवक्को ये करते हैं, जी हाँ तवक्को है हमारी कि आप हमारे साथ साथ रहेंगे, आप प्रोग्राम में शिरकत भी करेंगे। जी हाँ, आज शायद कुछ लोग आवाज़ सुन के हैरान भी हों कि जी हाँ ये आज कहाँ से ये दोबारा से आवाज़ सुनने को मिली। तो जी हाँ, इंशाल्लाह ताला हुल अज़ीज़ अब आपको हम हफ्ते में दो दफ़ा यहाँ पर मौजूद हुआ करेंगे, आपके लिए प्रोग्राम पेश किया करेंगे। प्रोग्राम की तरतीब व तफसील क्या है? जी हाँ, प्रोग्राम की तरतीब व तफसील थोड़ी सी हम मुख्तलिफ़ करेंगे, इसलिए कि यकसानियत किसी को भी पसंद नहीं आती, ख़ुद हमें भी पसंद नहीं होगी कि एक ही जैसा प्रोग्राम आप बार बार करें, रोज़ करें, तो अच्छा नहीं लगता, सुनने को दिल भी नहीं चाहता, जो सीधी सी और सच्ची बात है। तो क्या थोड़ा सा हम फॉर्मेट को मुख्तलिफ करने की अपनी सी कोशिश करेंगे, तो लेकिन गीत तो शामिल होंगे ही प्रोग्राम में आपकी डेडिकेशंस के साथ, कुछ आपके जो फरमाइशी गीत होते हैं उनको भी प्रोग्राम में हम शामिल करेंगे। उसके लिए जाहिर है आप जानते हैं किस तरह से आप अपनी डेडिकेशंस और अपनी जो फरमाइश है हम तक पहुंचा सकते हैं, वो है 01274306677, ये हमारे स्टूडियोज़ का नंबर है, बहुत सीधा सा आसान सा, اس کے ذریعے آپ اپنی ڈیڈیکیشنز اور اپنی فرمائش, نہ صرف فرمائش اور ڈیڈیکیشنز بلکہ سامعین کرام آپ کی کوئی آراء ہیں, تجاویز ہیں پروگرام کے حوالے سے, تب بھی آپ یہی اسٹوڈیوز کا نمبر ملائیے اور ہم سے آپ بات کر سکتے ہیں 01274-306-77. ساتھ ہی ساتھ کیا ہوگا جی, گیتوں کے ساتھ شاعری تو شامل رکھیں گے کیونکہ ہمیں تو خود بذاتے خود شاعری کا بہت شوق ہے. آپ کو علم ہے کہ ہم اپنے پروگرام میں ہمیشہ شعر و شاعری کو شامل رکھتے ہیں, منتخب شعرا کا منتخب کلام پیش کرتے ہیں, تو اس میں بھی تھوڑی سی کوشش کریں گے تبدیلی لانے کی کہ کسی ایک ہی شاعر کو منتخب کیا جائے اور پروگرام میں اسی شاعر کا جو منتخب کلام ہے نا وہ آپ کے لیے پیش کیا جائے. اس کے علاوہ کیا کریں گے, جی ہاں آپ سنتے ہیں اشفاق احمد صاحب کا زاویہ, وہ ہم دونوں پروگرامز میں شامل نہیں کریں گے جو آپ ہمارا ہفتے یعنی منڈے کو پروگرام ہوتا ہے اس میں تو آپ سن پائیں گے, لیکن آج کے پروگرام میں ایک سرپرائز ہے, وہ آج آپ کو سننے کو نہیں ملے گا, وہ آپ نیکسٹ ویک جب پروگرام سنیں گے آج کے روز تو پھر آپ کو وہ سننے کو ملے گا. آپ کیا ہے اس کی تفصیل تو نہیں بتائیں گے ورنہ پھر سرپرائز کاہے کا رہا, تو تھوڑا سا کچھ سسپینس بھی ہونا چاہیے, آپ کو بھی تھوڑا سا سوچنا چاہیے کہ اچھا یہ ہو سکتا ہے وہ ہو سکتا ہے, یہ ہوگا وہ ہوگا, تو سوچئے گا اس بارے میں. ہم تو سوچ چکے ہیں, ہم نے تو ڈیسائیڈ کر لیا ہے, لیکن آج کے پروگرام میں نہیں, انشاءاللہ اگلے ہفتے جب ہم آج کے دن پروگرام کریں گے تو پھر وہ سرپرائز آپ کو پتہ چل جائے گا. اس کے علاوہ کیا ہے, جی ہاں بات چیت تو ہوتی رہے گی, ویسے ہی باتیں ہوں گی, زیادہ تر تو چیزیں وہی ہوں گی, لیکن ہم ہر پروگرام میں آج کے پروگرام میں واقعات جو نہیں سنائیں گے کیونکہ ایک واقعہ ایک ہفتے میں کافی ہوتا ہے, آپ اسی کو اگر غور سے سن لیجئے, اسی کو اگر ذہن میں رکھ لیجئے اور پھر وہی بات ہے کہ اس سے سبق انسان حاصل کر لے, ہم سب سے پہلے اور پھر آپ بھی, تو بہت بہتر ہے, بہت کافی ہے. تو واقعات بھی آج کے پروگرام میں عموماً تو شامل نہیں ہوں گے, ہاں کبھی کبھار کوئی ایسی بات آ جائے, کوئی ایسا واقعہ ہو جائے تو وہ شامل کرنے میں کوئی حرج بھی نہیں ہے, لیکن اگر آپ کہیے نا کہ وہ ہر جو آج کے پروگرام میں شامل ہوگا تو ایسی بات نہیں ہے, یہی ہم چاہتے ہیں نا تھوڑا سا مختلف ہو. ایک اور چیز ہوگی پروگرام میں, کوشش کریں گے آج ہم ایک گیم چھوٹی سی کھیلیں گے, اور اس گیم کا مقصد کیا ہے, اس گیم کا مقصد محض یہ ہے کہ تھوڑا سا ہمارے علم میں اضافہ ہو, تھوڑا سا آپ کے علم میں اضافہ ہو. تو چلیے پہلے یہ گیت سنیے, باقی ڈیٹیل بعد میں کرتے ہیں آپ سے.

0: سمینہ کرم بہت ہی خوبصورت سا گیت آپ نے سنا, اور یہ خصوصاً یہ گیت پیش کیا گیا ہے سمیرہ صاحبہ آپ کے لیے اور ریحانہ صاحبہ آپ کے لیے بھی. بات کرتے ہیں باقی, فی الحال ہم بریک لے لیں.
1: You're listening to Bradford Asian Radio, 1413 AM and online.
2: Listen on your PC or laptop. The best Asian music online.
3: You're listening to Bradford Asian Radio,
1: 1413 AM and online. You're listening to Bradford Asian Radio, 1413 AM and online.
2: Listen on your PC or laptop. The best Asian music online.
4: کیا آپ کونسل یا ہاؤسنگ ایسوسی ایشن کے گھر کے کرایہ دار ہیں اور سیم نمی مولڈ اور ہیٹنگ کے مسئلے سے دو چار ہیں اور کہنے کے باوجود بھی مسئلہ حل نہیں ہو رہا, تو کوپر ہال سولیسٹرز مدد کر سکتے ہیں جو برادفورڈ کے کرایہ داروں کی طرف سے لینڈ لاز کو ریپیئرنگ کروانے پر مجبور کرتے ہیں اور غیر محفوظ غیر صحت مند گھروں کے مکینوں کو نو ون نو فی کی بنیاد پر معاوضہ بھی دلواتے ہیں. ہاؤسنگ ایسوسی ایشن کے کرایہ داروں کے حقوق کے ضامن کوپر ہال سولیسٹرز, لسٹر ہل, سائنس پارک, کیمپس روڈ, BD71HR, 01274848777.
5: وائٹ ایبی روڈ پر دھماکے پہ دھماکہ, پیٹرول سٹیشن کے بعد اب پیشے خدمت ہے بخاری سپر سٹور, جس کی سستی قیمتوں کا ہے ہر طرف چور. ہول سیل پرائس ڈائریکٹ ٹو دا پبلک, آٹا, چاول, دالیں, مسالہ جات, روزانہ تازہ سبزیاں اور پھل فروٹ, حلال گوشت اور چوزے, فیملی ماحول میں ایک ہی چھت تلے ہر شے ملے. بچیے ادھر ادھر کی خواہش سے, شاپنگ کیجیے ساری بخاری سے. بخاری سپر سٹور نیکسٹ ٹو دلہن بوٹیک, وائٹ ایبی روڈ, بریڈفورڈ, BD88JL. بخاری, پسند آپ کی اور ہماری. بخاری دلہن وہ جو پیا من تھائے,
6: زیور وہ جو پاکستان جیولر سے آئے,
5: نت نئے ڈیزائن کے ساتھ چوڑیاں, کنگن, کانٹے,
6: بالیاں, انگوٹھیاں اور ہار
5: جو دلہن کرے سنگھار,
6: آج ہی مامو کاکے کی دکان,
5: خالص سونے کی پہچان.
6: پاکستان جیولر سے شریف لائیے
5: اور دلہن کے چرچے گھر گھر پہنچائیے.
6: آپ کی شان
5: ہماری آن,
6: کوالٹی کی پہچان.
5: پاکستان جیولرز, 1 Duffert Lane, Bradford, BD95ER, 01274491442.
6: پاکستان جیولرز. ارے بیٹی کی شادی قریب آ رہی ہے, سمجھ نہیں آ رہی کہ زیور کہاں سے لوں.
0: ارے بھولی, تمہیں نہیں پتا کہ صوفی بہن نے آکلین پر صوفی جولرز کے نام سے گولڈ زیورات کی دکان کھول دی ہے.
6: صوفی جولرز؟
0: صوفی نہیں, صوفی. نت نئے ڈیزائن کے زیورات, جن کی کیا ہے بات, انشورنس اور ویلیویشن کا بھی انتظام. لیڈی سٹاف
6: صوفی جولرز, 121 Oak Lane, BD94QU, 01274056014. صوفی جولرز.
4: نہ ہی بچوں کا کوئی سیف مستقبل, نہ ہمارا, کب تک ایسے ہی کریں گے گزارا.
5: ارے سیف پہ رائڈر جائیں گے, ڈرائیونگ انسٹرکٹر بن کے خوب پیسے کمائیں گے, بچوں کو ڈرائیونگ بھی سکھائیں گے.
4: بس ٹرک, فوک لفٹ, ٹیکسی لائسنس, ہم ہیں آپ کو سب کچھ سکھانے کو تیار.
5: 30 سالہ بریڈفورڈ کا سب سے بڑا پرانا اور قابل اعتماد نام سیف پہ رائڈر.
4: DSA آڈٹ اپروڈ انسٹرکٹرز, آٹومیٹک اینڈ مینوئل کارز, آن لائن تھیوری کلاسز کی سہولت. آج ہی وزٹ کیجیے
5: 33 Wetley Lane, بریڈفورڈ, 01274201679.
4: UK.
7: آپ کے دلوں میں رس کھولنے والی صدائیں دل نواز,
8: سدا بہار موسیقی کے بھولے بسرے ساز,
7: کمیونٹی کی پورا سر آواز,
8: ہر وقت آپ کے سنگ, آپ کا دم ساز.
9: بریڈفورڈ ایشین ریڈیو, میڈیم ویو, 1413 AM, بریڈفورڈ ایشین ریڈیو.
7: آپ کے دلوں میں رس کھولنے والی صدائیں دل نواز,
8: سدا بہار موسیقی کے بھولے بسرے ساز,
7: کمیونٹی کی پورا سر آواز,
8: ہر وقت آپ کے سنگ, آپ کا دم ساز.
9: بریڈفورڈ ایشین ریڈیو, میڈیم ویو, 1413 AM, بریڈفورڈ ایشین ریڈیو.
7: آپ کے دلوں میں رس.
0: مودی سامعین کرام, آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ آن لائن, اور ساتھ ہی ساتھ ڈیب کے ذریعے بھی یہ نشریات آپ تک پہنچتی ہیں. اور سب سے مزے کی بات یہ ہے کہ ہمارا ایپ آپ فری آف کاسٹ ڈاؤن لوڈ کر لیجیے اپنے موبائل فون پہ, اور جہاں کہیں بھی ہوں, آرام کر رہے ہیں, کام کر رہے ہیں, کچھ جس طرح سے بھی ہے, تو آپ ہمارے پروگرام کو سن سکتے ہیں. بہت بہت شکریہ ریحانہ صاحبہ, آپ پروگرام میں بذات خود بنفس نفیس شامل ہوئیں. آپ پروگرام سن رہی ہیں, بہت آپ نے تعریف کی پروگرام کی, تہ دل سے آپ کی مشکور و ممنون ریحانہ صاحبہ. اور اچھا لگتا ہے وہی بات کہ آپ نے کہا کہ سن تو آپ شروع سے رہی تھیں لیکن شامل آپ اب ہوئیں. چلیے, دیر آئے درست آئے, بس آپ جب شامل ہو جاتے ہیں آپ سامعین کرام, تو وہی بات ہے, حوصلہ افزائی ہو جاتی ہے, پروگرام میں زندگی آ جاتی ہے. اصل بات یہ ہے कि ठीक है आप सुन रहे हैं हमारी कोशिश जिसे कहते हैं ना कि रंग ले आती है, तो आप खुद भी सुनिए, अपने दोस्त अहबाब हैं उन्हें भी बताइए, ब्रेडफोर्ड एशियन रेडियो को सुना करें। आपके लिए ये बहुत खूबसूरत प्रोग्राम पेश करता है 24 घंटे और बहुत ज़बरदस्त म्यूज़िक इस पे आपके लिए प्ले किया जाता है, खसूसन पाकिस्तानी गीत भी शामिल होते हैं बहुत ज़्यादा जो बचपन में आप लोग हम लोग सुनते आए हैं, तो बहुत अच्छा लगता है। रेहाना साहिबा आपको भी पुराने गीत बहुत पसंद हैं, तो हमने एक बहुत खूबसूरत सा गीत क्यों करके रखा है आपके लिए खसूसी तौर पर, उम्मीद करते हैं कि आप इसे सुनेंगी और पसंद भी करेंगी। और प्रोग्राम का भी बताते चलें कि जी हाँ अब हफ्ते में दो प्रोग्राम हमारे हुआ करेंगे, मंडे एंड ट्यूसडे, तो आज के दिन भी आप हमारा प्रोग्राम इसी वक्त सुन पाया करेंगे, तो कोशिश कीजिएगा कि दोनों दिन आप प्रोग्राम में शामिल हों। अगर आप सुने, इससे वही बात दोबारा बार बार दोहरा रहे हैं, हौसला अफजाई हो जाती है, जैसे आप चाहते हैं ना आपका नाम लिया जाए आप जब प्रोग्राम में शामिल होते हैं, जाहिर है बहुत तरद्दुद करते हैं आप, पहली बात है कि आप सुन रहे हैं बड़े गौर खौस के साथ सुनते हैं, दिलचस्पी आपको महसूस होती है, फिर आप फ़ोन करते हैं, उठाते हैं फ़ोन करते हैं आप प्रोग्राम में, फिर आप तारीफ़ व तौसीफ़ करते हैं, तो ये बहुत बड़े दिल की बात होती है, आपका दिल भी इससे बड़ा हो जाता है, हमारा दिल भी इससे बड़ा हो जाता है। और सबसे बड़ी बात ये कि आप अपने जो ब्रेडफिट एशियन रेडियो है उसको आप सपोर्ट करते हैं जब आप एक कॉल कर देते हैं, तो कॉल करने में आपको तो शायद कुछ नहीं जाता, आजकल तो इतने पैकेजेस होते हैं कि फ्री कॉल पड़ती है आपको, आप कर सकते हैं, तो अगर आप 20 सेकंड की 30 सेकंड की एक कॉल कर लेते हैं तो हमें बहुत फ़ायदा होता है, यानी ब्रेडफोर्ड एशियन रेडियो को। तो गुजारिश यही रहेगी कि आप जब भी प्रोग्राम सुने, आपको अच्छा लगे या अच्छा नहीं भी लग रहा, तब भी आप कॉल करके अपनी आरा अपनी तजावीज़ हम तक पहुंचाइए, हमें बताइए कि क्या प्रोग्राम में शामिल होना चाहिए। और जैसे कि हमने प्रोग्राम के आज आगाज़ में बताया कि जो आज के दिन का प्रोग्राम हुआ करेगा वो जो गुज़िश्ता कल थी उसके प्रोग्राम से मुख्तलिफ थोड़ा उसका फॉर्मेट रखेंगे, किस तरह से कि हम एक छोटी सी गेम खेला करेंगे जिससे आप भी कुछ सीखेंगे हम भी कुछ सीखेंगे आपसे, यानी वो हरूफ़ तहजी की उस हिसाब से गेम होगी। अगर आप अगले हफ्ते प्रोग्राम सुनेंगे तो यकीनन आपको फिर उसकी तरतीब उसकी तफसील और उसका तरीका उससे आपको आगही होगी, आप ज़रूर कोशिश कीजिएगा कि उसमें भी शामिल हो। और किस तरह शामिल हो सकते हैं, यही नंबर रहेगा स्टूडियोज़ का, इसके ज़रिए आप बताइएगा कि जो अल्फाज बताए गए हैं आपको उसमें से आपका पसंदीदा लफ्ज़ कौन सा है, या आप अपना कोई पसंदीदा लफ्ज़ अच्छा सा बता सकते हैं और उसका तर्जुमा जो है वो भी बताइएगा कि क्या है, तो आपके अल्फाज के ज़खीरे में भी इजाफ़ा होगा, हमारे अल्फाज के ज़खीरे में भी इजाफ़ा होगा। और दूसरी बात हमने सरप्राइज़ रखा हुआ है कि अगले हफ्ते जब आप प्रोग्राम को सुनेंगे तो फिर आपको एक बहुत ज़बरदस्त बड़ा अच्छा सा सिलसिला सुनने को मिलेगा, वो क्या है ज़ाहिर है जब सरप्राइज़ है तो फिर हम कैसे उसको फ़िलहाल उस राज को अफशा कर सकते हैं। बस आपसे गुजारिश यही है कि अगले हफ्ते भी आप आज के रोज़ प्रोग्राम को सुनिएगा। तो लीजिए रेहाना साहिबा ये गीत, हमें यकीन है कि आप पसंद करेंगी, सुनिएगा।

0: Bradford Asian Radio.
1: 1413 AM and online. You're listening to Bradford Asian Radio, 1413 AM and online.
0: Listen on your PC or laptop. The best Asian music online. You're listening to Bradford Asian Radio,
1: 1413 AM and online. You're listening to Bradford Asian Radio, 1413 AM and online.
0: Listen on your PC or laptop. The best Asian music online.
2: क्या आप काउंसिल या हाउसिंग एसोसिएशन के घर के किरायादार हैं और सेम नमी मोल्ड और हीटिंग के मसले से दो चार हैं और कहने के बावजूद भी मसला हल नहीं हो रहा तो कूपर हॉल सॉलिसिटर्स मदद कर सकते हैं जो ब्राडफोर्ड के किरायादारों की तरफ से लैंडलॉर्ड्स को रिपेयरिंग करवाने पर मजबूर करते हैं और गैर महफूज गैर सेहतमंद घरों के मकीनों को नो विन नो फी की बुनियाद पर मुआवजा भी दिलवाते हैं हाउसिंग एसोसिएशन के किरायादारों के हकूक के जामिन कूपर हॉल सॉलिसिटर्स लिस्टर हिल्स साइंस पार्क कैंपस रोड BD71HR 01274488777
3: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताजा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की ख्वारी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL बुखारी पसंद आपकी और हमारी बुखारी दुल्हन वो जो पिया मन भाए
4: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
3: नित नए डिजाइन के सेट चूड़ियां कंगन कांटे
4: बालियां अंगूठियां और हार
3: जो दुल्हन करे सिंगार
4: आज ही मामू काके की दुकान
3: खालिस सोने की पहचान
4: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
3: और दुल्हन के चर्चे घर घर पहुंचाइए
4: आपकी शान
3: हमारी आन
4: क्वालिटी की पहचान
3: पाकिस्तान ज्वेलर्स 1 Dufferin Lane ब्रेडफोर्ड BD95ER 01274491442
4: पाकिस्तान ज्वेलर्स अरे बेटी की शादी करीब आ रही है समझ नहीं आ रही कि जेवर कहां से लूं
5: अरे भोली तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है
4: सोफी ज्वेलर्स
5: सोफी नहीं सोफी नित नए डिजाइन के जेवरात जिनकी क्या है बात इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम लेडी स्टाफ
4: सोफी ज्वेलर्स 121 ऑकलैंड BD94QU 01274056014 सोफी ज्वेलर्स
6: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा कब तक ऐसे ही करेंगे गुजारा
3: अरे सेफ राइडर जाएंगे ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे बच्चों को ड्राइविंग भी सिखाएंगे
6: बस ट्रक फोकलिफ्ट
7: टैक्सी लाइसेंस
6: हम हैं आपको सब कुछ सिखाने को तैयार
3: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर
6: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स ऑटोमेटिक एंड मैनुअल कार्स ऑनलाइन थ्योरी क्लासेस की सहूलत आज ही विजिट कीजिए
3: 33 Wetley Lane ब्रेडफोर्ड 01274201679
6: safewayrider.co.uk
8: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
9: आपके दिलों में रस खोलने वाली सदाएं दिलनवाज
10: सदाबहार मौसीकी के भूले बिसरे साज
9: कम्युनिटी की पूरा सर आवाज
10: हर वक्त आपके संग आपका दम साज
1: ब्रेडफोर्ड एशियन रेडियो मीडियम वेव 1413 AM ब्रेडफोर्ड एशियन रेडियो
10: अरे ये पूरे ब्रेडफोर्ड में क्या है शोर
11: आपको नहीं पता ऑफर्स इन मेनिंगम स्टोर रोजाना ताजा सब्जियां फल फ्रूट सलाद मीट चिकन आटा दाल चावल और मसाला क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला
10: हर समत मचा है जिसका शोर वो है मेनिंगम सुपर स्टोर मेनिंगम सुपर स्टोर कार्लाइल रोड ब्रेडफोर्ड BD88AX फोन ब्रेडफोर्ड 4955555 हफ्ते के सातों दिन आपकी खिदमत में पेश मेनिंगम सुपर स्टोर
11: मेनिंगम सुपर स्टोर
9: आपके दिलों में रस खोलने वाली सदाएं दिलनवाज
10: सदाबहार मौसीकी के भूले बिसरे साज
9: कम्युनिटी की पूरा सर आवाज
10: हर वक्त आपके संग आपका दम साज
1: ब्रेडफोर्ड एशियन रेडियो मीडियम वेव 1413 AM ब्रेडफोर्ड एशियन रेडियो आपके दिलों में रस खोलने
12: जी माजे सामने जी हाँ सामीन कराम इस वक्त आप समाप्त फरमा रहे हैं ब्रेडफोर्ड एशियन रेडियो की नशरियात 1413 AM पे डैप के ज़रिए और ऑनलाइन भी अपनी मेज़बान उस्मा अशफाक के हमरा اور سامعین کرام ہم کہتے رہتے ہیں, بار بار کہتے رہتے ہیں, آپ کو یاد دہانی کراتے رہتے ہیں کہ اگر آپ پروگرام سن رہے ہیں تو آپ اپنی فرمائش ہم تک پہنچا سکتے ہیں, ڈیڈیکیشن کوئی سننا چاہتے ہیں وہ بھی آپ بتا سکتے ہیں 01274306677 کے ذریعے ہم یہاں پر موجود ہیں آپ کی فرمائش پوری کرنے کے لیے, آپ کی ڈیڈیکیشن کو پیش کرنے کے لیے. ریحانہ صاحبہ آپ نے دوبارہ پروگرام میں شرکت کی, بہت شکریہ, بڑی نوازش. اور یقین کیجئے کہ آپ نے کہا آج ہمیں کہ یو میڈ مائی ڈے, یعنی آپ نے ہمیں یہ کہا کیونکہ آپ کو وہ گیت اتنے اچھے لگے. آپ پروگرام شروع سے آج سن رہی ہیں, پورا پروگرام ابھی تک آپ ساتھ ساتھ ہیں, ساتھ ہی آپ ماشاء اللہ اپنے خوبصورت سے لان میں اس وقت واک کر رہی ہیں, تو آپ نے بتایا ہمیں. یقین کیجئے کہ نہ صرف ہم نے بلکہ آپ کا دن بنایا, آپ نے ہمارا دن بنا دیا. یو میڈ مائی ڈے ایز ویل کہ آپ سن رہی ہیں اتنے ذوق و شوق کے ساتھ, آپ کو گیت اتنے پسند آ رہے ہیں, آپ کا دل خوش ہو گیا. یہ ایسی بات ہے کہ یہ ریڈیو جو ہے نا, اس کا یہی کمال ہے. یہ صرف ہمارے پروگرام کی بات نہیں ہے, جو ریڈیو کی نشریات آپ سن پاتے ہیں, کوئی اور بھی کام آپ ساتھ کر رہے ہیں, آپ ساتھ ساتھ ریڈیو سن رہے ہیں, تو یہ بہت بڑی ایک فیسلٹی ہے, ایک آسائش ہے, اس کو استعمال کیجیے. اور پھر انسان اپنی وہ جو روزمرہ کی روٹین ورک ہوتی ہے, پریشانیاں اور تکالیف, اور یہ جو ہر انسان کے ساتھ ہیں, یہ صرف ایک کی بات نہیں ہم کر رہے, سب کے ساتھ ایسا ہی ہے. زندگی میں اتار چڑھاؤ آتے رہتے ہیں, اونچ نیچ ہے, تکالیف ہیں, کوئی جسمانی تکلیف ہے, کوئی اور گھریلو مسائل ہیں, سب کے ساتھ ہیں. تو آپ ڈسٹریکٹ ہو جاتے ہیں, آپ کی توجہ تھوڑی سی بٹ جاتی ہے. آپ بہت خوبصورت سے جب وہ پرانے گیت سنتے ہیں, ان کا میوزک, ان کی آوازیں اتنی خوبصورت, ان میں جو پھر گیتوں میں پیغام ہوتا ہے, بعض اوقات انسان واپس اس ایرا میں چلا جاتا ہے, اس وقت میں چلا جاتا ہے. کل بھی یہ تھوڑی بہت اس حوالے سے نوسٹلجک جو لوگ ہوتے ہیں اس حوالے سے بات ہوئی تھی کہ آپ کو پھر اس وقت یاد نہیں رہتا کہ آپ کیا تکلیف ہے, کیا پریشانی ہے, کیا آپ نے کرنا ہے, آپ واپس ماضی میں چلے جاتے ہیں. اور سب کو اپنا ماضی ہمیشہ بہت اچھا لگتا ہے, عمومی ایک بات ہے, سب ظاہر ہو سکتا ہے 100% لوگوں اس سے متفق نہ ہوں, لیکن 80% to 85% لوگ جو ہیں وہ ماضی میں رہنا پسند کرتے ہیں کیونکہ ان کی اچھی اچھی یادیں ہوتی ہیں, خوبصورت یادیں ان کی ہوتی ہیں, اور ماضی ویسے ہی اچھا لگتا ہے, یہ اتفاق کی بات ہے, کیا کہہ لیجئے. تو بہرحال ریحانہ صاحبہ آپ نے ہمارا بھی دن بنا دیا, ہمارا آج کا جو پہلا پروگرام تھا وہ بہت اچھا گیا, بہت اچھا رہا. آپ جیسے خوبصورت سامعین کرام نے جب کالز کی, حوصلہ افزائی کی ہماری, تو ہمارا بھی دل بڑا ہو گیا. تو بہت شکریہ, بہت نوازش. آئندہ بھی امید رکھتے ہیں کہ آپ اسی طرح سے پروگرام سنتی رہیں گی, کال بھی کرتی رہیں گی. جب آپ کال کرتے ہیں تو مزید ایک سپورٹ ہو جاتی ہے بریڈفورڈ ایشین ریڈیو کی, ہماری بھی. تو آپ کوشش کیا کیجئے کہ کالز کر لیا کیجئے. تو ریحانہ صاحبہ یہ ایک اور بہت ہی زبردست گیت ہے, بہت خوبصورت گیت ہے, بڑا خوبصورت پیغام چھپا ہے اس میں, خصوصی طور پر یہ آپ کے لیے ہم پیش کرنے جا رہے ہیں. تو لیجئے اس خوبصورت سے گیت کو سنیے گا.